0: You are listening to Radio Ahmad Network.
1: We got more hits for you, so stay tuned.
0: 88.4 FM.
2: मुस्कुराहटों के लिए खुशियों की आवाज, आपका अपना रेडियो हर पल आपके पास, तो सुनते रहिए रेडियो अमन 88.4 करक ज्वान रंग अमन।
3: तेरे आंगन में पली
4: खबर को द लोबुद मैदान वी यादा पार्लियमान मसला को इलाकाई वी या कामी خبر کو استاس وی یا استاس د چاپریال رسو با استاس وغت دا واگدار نتر بادارا نو تر لاس کول شی تاسو موضوعاتی علمی او سینسی معلومات پا اخباری نڑے کی دا خپل قربا احمد زار سرا صرف او صرف پا امن ریڈیو نیٹ ورک
5: امن ریڈیو نیٹ ورک جوان رنگ او امن

0: It's 11 o'clock. Hourly time check is brought to you by Radio Aman. Jhan Rang Aman.
1: जहाँ मिले आपको तफरी,
2: जहाँ मिले आपको मालूमात
1: और जहाँ गूंजे सिर्फ आपकी आवाज, दिन हो या रात,
2: रेडियो अमन 88.4 करक हमेशा आपके साथ।
1: रेडियो अमन 88.4 करक, अपनी आवाज अपनी पहचान।
3: ओहो ताचे हम ना उम्मीद अगर जाए देखो डॉक्टर पुतलाश के नुबिया इंतजार दुकु में खबर दे उमनम राशि मजीद खान होम्योपैथिक ता आओ दखपलो बीमारियानो इलाज हो के मजीद खान होम्योपैथिक क्लिनिक की ताचे दमे दे हर किस्म बीमारियानो आसाबी बीमारियां ने जोड़ो दर्दुना दमला दर्द अरकुन्निसा द गुर्दे काने द त्रिखी काने अरसोले बवासीर बगैर ऑपरेशन यो ख इलाज कवले शे औलाद द चानिश्ता औलाद हम द अल्लाह ताला लुई नेमत ते नो बिल्कुल रात ले शे इलाज कवले शे एड्रेस सुंदर सरवाखले जेल चौक अदालत सर बिल्कुल निजदे अरसलान मार्केट करक कॉन्टेक्ट नंबर 0344-20-45-545 कॉल ओके
4: दिन हो या रात, खुशी हो या तन्हाई, हर वक्त एक आवाज साथ हो। रेडियो अमन 88.4 करक आपके हर लम्हे का साथी।
5: صفات زیتون هربل آئل کتاسو ویخت غرزیگی یا دا میدی تکلیفی او یا بلڈ سرکولیشن مو ٹھیک نوی جوڑو دردونا یا دا پٹو دردونا وی یا پا بدن کم زی کے مہان درد وی او دا دینا علاوہ تاسو دا بواسیرو دیر اپریشنو نکڑی وی او ٹھیک شوی نوی تا دی ٹولو مسلو حل دا پارا صفات زیتون هربل آئل استعمال کئے دعوت آسوتا کرک بنو لکی مروت شمالی وزیرستان جنوبی وزیرستان ٹانک اور دیہان کے ہر کاسمیٹک اور جنرل سٹور کے پا آسانی سرا ملاوے گی نو اوس لاڑشے نزدے کاسمیٹک اینڈ جنرل سٹور نا صفات زیتون ہربل آئل ترلا سکڑے مزید معلومات دا پارا صفات کاسمیٹکس پاکستان مین ڈسٹریبیوٹر جہانگیر صاحب سرا پدے نمبر رابطہ قوال شے 0301-80-84-300
6: کبھی موسیقی کے لیے سنیں کبھی خوبصورت باتوں کے لیے اور کبھی نئی معلومات کے لیے آپ کے سننے کا خوبصورت انتخاب ریڈیو امن 88.4 کرک

0: अच्छा जी, देखते हैं फर्स्ट कॉलर ऑफ द शो के कौन है हमारे साथ, कहाँ से हैं। सो देखते हैं, लेट्स सी फर्स्ट कॉलर ऑफ द शो कौन है हमारे साथ। जी अस्सलाम वालेकुम। अच्छा जी, आपकी कॉल ड्रॉप हो गई। जी नेक्स्ट कॉल प्रोग्राम में शामिल करते हैं, कौन है हमारे साथ। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम।
1: या को वरी कर रहे मशरूम खाना रे। या हो मशरूम में प्रोग्राम नवे।
0: दस रंग शेर दे
1: कमक ले मोर दर लस्कर गे तोरे तरी रे।
0: अच्छा जी, सुख वरी के किम जना
1: मजीगर मा गोर मा गोरा मजीगर कली मुंग बकल अकल उन सलाम तो वालेकुम सलाम। गुलशन टेलर फ्रॉम कर
0: गुलशन टेलर फ्रॉम कर के गुलशन टेलर तो प्रोग्राम के हर के लिए भी पखेर रागली और तो जाए
1: तो बैजान जी खुशगवार मसम के जाता वेल गमियो हमरा ओ मनमती खबर में मुश्तरा शेयर कर दे के बैजान तो तुम जा देर वेल कमी है
0: देर मने ना सरंगे शाही के ना प्रोग्राम और वे
1: ए बैजान प्रोग्राम और बैजान मु यानी कर दो के ना
0: डेरा मनन के भी न्यूकड़े यो जहान मनन के भी न्यूकड़ा प्रोग्राम उस और भी का नाम
1: अच्छा प्रोग्राम बार बार भेज
0: सही तो ठीक छोड़ मरे ना गुलशन टेलर दर थोड़ा छे नन बरस के सो कपड़े उगंडले
1: बैजान मुश्किल हो वदुन शोरी दियो सुबह से यखनी रोला कपड़े ढेर दिनन में बैजान लगा 3-4-5 घंटे
0: ले। अच्छा जी माशाल्लाह, सही सही था गुलशन टेलर दर थोड़ी सब पैगाम बोर के सब मैसेज बोर के मेरे वालदा
1: बोलो तो बैजान के लोग यहां तो पूरा दा गवर कम पैगाम बोलो वाला नमूना वाला शहजादी मुसूद का दुनिया का फातिमा जरी सनाई का नादिया राजे जब मनाए तो जरा तो चुटी अनमोल तो चुटी समय था और चुटी मेरे तो गुलालाई तो चुटी मरवा था मनुर तो होशी हटक था इस तुम रखियां ने उस दूरी इतवार पर इस बेजान मुझे फंक्शन दे दे तो लेता इनविटेशन ना कर
0: चुटी ईश्वर सही दो डेर मनाना कॉल के वाले यो जहान मनाना
1: जवाब हफ्ता टीम खाते वर्त बेजान कुछ मिजी तो हवा स्पेशल इनविटेशन दे तो लेता।
0: ओके लाफे डेर मनना, थैंक यू कॉल के वाले यो जहान मनना गुलशन टेलर करकने कॉल खड़े उन्होंने ढेरा ढेरा मनना। सो बिल्कुल गुरु नेक्स्ट कॉलर ऑफ द शो जिसको दिखे हम से ना दे। अस्सलाम वालेकुम। सुख बरी के विखे हमसे नाम लकीना रिजवान पखीर रागली लकीना रिजवान बिल्कुल ठीक ठाक तखफुला बंद से خیر خیریت پتہ دی بہینہ لگی جی
2: یار کلا کال سن پروگرام نو خوارو او دا غاغه د کم کړي د کم اصل تلاوه سره کې سن خطر
0: اچھا خجی صحیح دار ته وایا چې پروگرام هو ورس کنه
2: ها پروگرام خو سره نه جامه نه
0: اچھا جامه نه رولې
2: خالص خو جامه په سینا وخت خو
0: خجی دار ته وایا چې دعا دې وکړو کنه چاته دے اسی چاته دعا اوگڑے
2: یار ما خورت صفا خبری کنا ار وقت نہ دغه کرت دې دوسری خبری یا ته مېرې خبری
0: خا سی سی بدوا غانی کو شا
2: تاسو موږ مدور مصرف کړی او ماشاءالله دې قسم نه کوم خلق نه پی کرت ته خاص تر لک پروت نشو دی و خلق ته ډیر فخر کړه دا کته دا خپل پیر څنګه نه
0: صحیح صحیح بالکل بات گورا دا ہو ریڈیو سٹیشن شکم دے ریڈیو من کرک دا ٹولو دوبارہ دے ٹولو ریڈیو سٹیشن دے کرک بنو لکی مروت مطلب دے ہر چاہ دے
2: چرنگی
0: پوئی نشل خبر بنے
2: ورنہ ویلا چھ تاریخ ما یو رات بلک بلی
0: تا چیر تلای دای
2: بلی تا ورات یا
0: شو اچھا شاشا وروت وچ تلای دای
2: اوی لا غیا ویڈیو کا نیر لجی تا
0: جی نہ نہ نہ نہ گور داس خبر خو نشته خاص هی رضوان در تو یک نم چی خفای که خوشاله خوشاله اس ویله خوشاله صحیح صحیح رضوان ډیر مننه او څه پیغام ورکوي سید وعلیکم السلام ڈیر زیات مننه اوکے لافیز یو جہان مننه کال کولی رضوان لگی مروت نه کال کړو نو ډیر ډیر مننه

0: जरूरत बन जाए जब साथ हो एक खूबसूरत आवाज रेडियो अमन 88.4 का रख जहां मसीह की मालूमात और एंटरटेनमेंट सब कुछ आपके लिए।
1: ओहो ताची हम ना उम्मीद अगर जाए देखो डॉक्टर पता लाश की नुबिया इंतजार दुकुमे खबर दे उमनम राशि मजीद खान होम्योपैथिक ता आओ दखपलो बीमारियानो इलाज के मजीद खान होम्योपैथिक क्लिनिक की ताचे दमे दे हर किस्म बीमारियानो आसाबी बीमारियाने जोड़ों दर्दुना दमला दर्द अरकुन्निसा द गुर्दे काने द त्रिखि काने अरसोले बवासीर بغیر پریشنا یو خ علاج کولے شی اولاد د چانشتا اولاد هم د الله تعالی لوی نعمت ته نو بالکل راتلے شی علاج کولے شی ایڈریس سندر سر واخلے جیل چوک عدالت سر بالکل نزدې ارسلان مارکیټ کرک کانٹیکٹ نمبر 0344-20-45-545 کال اوکے
2: کیا آپ چاہتے ہیں کہ آپ کا کاروبار ایک نئے بلندیوں تک پہنچے کیا آپ چاہتے ہیں کہ آپ کی محنت کا ہر لمحہ آپ کے لیے فائدہ مند ثابت ہو تو دیر کس بات کی ہم آپ کو دے رہے ہیں وہ حل جو آپ کے کاروبار کو دے گا ایک نئی رفتار ہماری یہ خدمات آپ کے کاروبار کو نئی مارکیٹ تک پہنچانے میں مددگار ثابت ہوگی آج ہی ہم سے رابطہ کریں اور اپنے کاروبار کو بڑھانے کا خواب حقیقت میں بدلیں کیونکہ کامیابی کے سفر میں ہم ہیں آپ کے ساتھ رابطہ نمبر 0345-93-32-580